0: 香港地区今晚及明天的天气预测多云，有骤雨及狂风雷暴。明天雨势有时颇大，气温介乎25至29度，吹和缓南至西南风，风势时而清静。展望星期二初时雨势仍然颇大，即有狂风雷暴，稍后骤雨逐渐减少。随后一两天天色较为明朗，现时路德室外气温29度。相对湿度87%。向电台新闻报道完毕。
1: 听 AM 621，
2: 听生活，听精彩。
1: 听香港电台普通话台
2: AM 621，香港电台普通话台，谱出生活精彩。
3: 狗狗永远是你的忠实伙伴，最懂你的需要，时刻守护在你身边。作为负责任的主人，我们要照顾它一生，保它健康安全。在狗狗满5个月大，带它去注射狂犬病疫苗并领取狗牌，这是为它好，也保障大家。记得每3年为它接种疫苗并续领牌照，否则会被罚款。接种疫苗，续领牌照，做个尽责主人。
4: 衣食住行样样行，丰富资讯用耳听。
5: 推广学童运动或者推广全民健身咧，遇到困难嘅，佢有3句说话：讲起嚟重要，做起嚟次要，忘起嚟不要。咁所以真系我哋要讲行动啦，真系要行动，因为健康嘅身体咧，并非与生俱来。
2: 就在星期一至五上午10点到12点，
4: 主持杨子金、麦尚中，
2: 新紫金广场，一本听得到的充实新星生活杂志。
6: 由而家到晚上11点。是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
7: 从现在到晚上11点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
8: From now to 11 p.m., you'll be listening to programs made by community producers from the CIBS Community Involvement Broadcasting Service.
9: हाम्रो समाजको हर छोरीहरुमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरुको अनेकौं आभासहरु समेटिएको एउटा मीठो रेडियो कार्यक्रम हाम्रा छोरीहरु Our Daughters 2.0, जहाँ हामी समेट्नेछौँ उहाँहरूको फरक फरक पृष्ठभूमिमा बाँच्नुभएका अनुभवहरू, जसले शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यम, खेलकुददेखि आजको आधुनिक आर्टिफिसियल इन्टेलिजेन्ससम्मको बृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरू सुन्नेछौँ। रेडियो कार्यक्रम हाम्रा छोरीहरू Our Daughters 2.0। यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरूको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो।
10: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Choriharu, Our Daughters 2.0. Hamra Choriharu, Our Daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future for all.
9: श्रोता मित्रहरू नमस्कार। छोरीहरूको साहस, सपना र उपलब्धिहरूले समाजलाई समानता, सम्भावना र उज्यालोतर्फ डोराउँछ भन्ने विशेष अनुभूति सहित तयार भएको रेडियो कार्यक्रम Our Daughters 2.0 को 10 औं श्रृंखला स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता मिरिना राई। यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरिएको हो। यस कार्यक्रमले महिला नेतृत्वको उजागर गर्दै छोरीहरूको योगदान, सम्मान र भविष्यको सम्भावना बारे समाजमा जागरूकता फैलाउने उद्देश्य राखेको छ।
10: Dear listener, welcome to Hamra Choriharu, Our Daughters 2.0, where we celebrate the remarkable achievement of women from Hong Kong's ethnically diverse communities. These trailblazers have made meaningful contributions across fields like education, health, journalism, entrepreneurship, sports, and the fast evolving

0: हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरी तथा महिलाहरूले विभिन्न क्षेत्रहरूमा पुर्याएको योगदानहरूलाई उजागर गर्नु हो। शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यमशीलता, खेलकुददेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म सक्रिय महिलाहरूका वास्तविक र प्रेरणादायी कथा मार्फत उनीहरूको संघर्ष, क्षमता र उपलब्धिहरूलाई समाज सामु प्रस्तुत गर्दै लैङ्गिक भेदभाव र पूर्वाधारहरूलाई चुनौती दिनु यस कार्यक्रमको मूल लक्ष्य हो। साथै हाम्रा छोरीहरू अब डटर्स 2.0 कार्यक्रमले नयाँ पुस्ताका छोरीहरूलाई आत्मविश्वासी बन्न प्रेरित गर्नुका साथै समान अवसर, समावेशी सोच र सकारात्मक परिवर्तनको सन्देश फैलाउने उद्देश्य राख्दछ। यस कार्यक्रम मार्फत महिला नेतृत्वको उजागर गर्दै समाजमा छोरीहरूको भूमिका, सम्मान र सम्भावना बारे चेतना अभिवृद्धि गर्नु पनि यसको मूल उद्देश्य हो।
1: Jemasi Namaste Taika Ho. I am Rai Basil Dumi. Positive thought for this week. Setting goals is the first step in turning the invisible into the visible.
2: श्रोता मित्रहरू, कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको दशौं श्रृंखलाको थिम फर द लभ अफ डटर बिल्डिङ ड्रिम्स थ्रु मदरहुड एन्ड बिजनेस रहेको जानकारी गराउँदछौ। यही विषयलाई सुहाउँदो एक प्रेरणादायक व्यक्तित्व आज पनि हाम्रो कार्यक्रममा हुनुहुन्छ। उहाँ हुनुहुन्छ इनुका राई। इनुका राई एक प्रेरणादायी नेपाली महिला उद्यमी हुनुहुन्छ जसले पुरुष प्रधान सामाजिक परिवेशबाट पनि संघर्ष गर्दै आफ्नै आत्मविश्वास र मेहनतको बलमा हङकङमा स्वतन्त्र पहिचान निर्माण गर्नुभएको छ। उहाँको जीवन यात्रा विशेष गरी आमा बनेपछि अझ अर्थपूर्ण प्रेरणादायी बनेको देखिन्छ। इनुका राईले विभिन्न जातीय तथा सांस्कृतिक पृष्ठभूमिका युवाहरूलाई अवसर, मार्गदर्शन र प्रेरणा प्रदान गर्दै समुदाय प्रतिको एकता र महिला नेतृत्वको महत्वलाई अझ बलियो बनाउँदै आउनु भएको छ। आउनुहोस्, आज उहाँसँग उहाँको व्यावसायिक जीवन यात्राको बारेमा र अन्य थुप्रै विविध विषयहरूमा कार्यक्रम प्रस्तुता मेरिना राई र अनुशीलले गर्नुभएको विशेष कुराकानी अबको क्रममा प्रस्तुत गर्दछौ।
0: श्रोता साथीहरू, तपाईँहरूलाई फेरि पनि स्वागत छ हाम्रो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 मा। र आज हामीले कुराकानी गर्न गइरहेका छौँ हाम्रो हङकङगेली हाम्रो छोरी इनुका राई बहिनीसँग। आजको एपिसोडमा हामीले धेरै कुराहरू बुझ्न पाउनेछौँ उहाँको बारेमा, उहाँले गरिरहनु भएको कामको बारेमा र उहाँको भविष्यको योजनाको बारेमा। आजको एपिसोडको नाम रहेको छ मदरहुड एन्ड एन्टरप्रिनरसिप स्टोरी अफ इनुका। आजको प्रोग्रामको थिम रहेको छ फर द लभ अफ डटर बिल्डिङ ड्रिम्स थ्रु मदरहुड एन्ड बिजनेस। र कुरा हामी धेरै गर्नेछौँ, नयाँ नयाँ कुराहरू थाहा पनि पाउनेछौँ। भयो भने सायद इनुकाले हामीसँग केही बिजनेस टिप्स पनि सेयर गर्नुहुन्छ कि भन्ने मैले आश गरेकी छु। ढिलो नगरिकन स्वागत गरौँ हाम्रो पाहुनालाई, र त्योभन्दा अगाडि मेरो को होस्ट भाइ अनुशीललाई पनि म स्वागत गर्न चाहन्छु, र भाइले केही हाम्रो इनुका बहिनीको लागि वार्म वेलकम गरिदिनुहोस् न भन्ने पनि उहाँलाई म इन्भाइट गर्न चाहन्छु।
3: नमस्ते सबैजनालाई। आजको हाम्रो अतिथिको कुरा गर्दा, आज हामी एक नेपाली छेली अनि आमासँग कुरा गर्न गइरहेको छौँ जसले आफ्नो छोरी प्रतिको मायाले हङकङ जस्तो ठाउँमा बच्चाहरूको कपडाको व्यापार स्थापना गर्नुभएको छ। उहाँले सबै शिशुलाई समेट्ने गरी यो व्यवसाय चलाउने र विविध युवाहरूलाई सिप दिने काम गर्दै आएकी छिन्। यसै दौरानमा उहाँले एक आमा, छोरी र श्रीमती भएर कसरी आफ्नो व्यवसाय, घर परिवार सन्तुलन गर्छिन् र त्यसको बारेमा सुनाउने छन् आज उहाँले। स्वागत गर्यो आज इनुका राईज्यूलाई।
4: फर्स्ट अफ अल दिदी एन्ड भाइ, थ्याङ्क यू फर गिभिङ मी दिस अपर्च्युनिटी। आई एम भेरी ह्याप्पी टु बी इन दिस प्लेटफर्म।
0: क्यान यु इन्ट्रोड्युस योरसेल्फ अ बिट मोर फर्दर सो दैट आवर लिसनर्स हु आर कनेक्टेड विद अस, हु आर लिसनिंग टु दिस कन्वर्सेशन, मे नो मोर अबाउट यू एन्ड व्हाट्स यू आर डुइंग, योर हॉबीज, योर लाइक्स, योर डिसलाइक्स, एनीथिंग समथिंग अबाउट।
4: हाई एवरीवन, माय नेम इज इनुका राई एन्ड आई हैव बीन लिविंग इन हङकङ for a long, long time. म चाहिँ अहिले करेन्टली आफ्नै बिजनेस चलाइरहेको छु। द नेम इज समर एन्ड मामा। सो यो बिजनेसको बारेमा कुरा गरौँ भने चाहिँ दिस इज अल इट्स अ मदर एन्ड डटरको स्टोरी। हाम्रो छोरी जन्मेपछि चाहिँ मलाई एउटा आइडिया आयो होइन, एन्ड देन द्याट्स हाउ लाइक आई स्टार्टेड क्रिएटिङ दिस, भनौँ न यो एन्टरप्रेन्योर जर्नी सुरु भयो मेरो। हबिजहरूको कुराहरू गरौँ भने चाहिँ आई एम भेरी प्यासनेट अबाउट कुकिङ, आई लभ कुकिङ, आई लभ डान्सिङ एज वेल। मेरो मेन प्यासन चाहिँ always wanted to do business from a very, very young age. Sane varaji maile, instead of like studying, maile chai paper her maji, buildings are banaunte, you know. And then this is the goda hai, aile samau mero chai teyo, passion chai main is doing business and changing people's life.
5: Beautiful and, you know, amazing introduction already. Mm-hmm. I think we have a lot of things to explore during this conversation, Inuka. But how was your childhood?

0: मा चाहिँ एकदम लाइफ रन भइरहेको हुन्छ हामीहरूको. सो या द्याट दिज आर द थिङ्स आई हेभ लर्न्ड अनि हेज हेल्प मी इन माई प्रोफेसनल लाइफ अल्सो. त्यस्तो लाग्छ मलाई चाहिँ.
1: इनुकासँग मदरहुडको कुराहरू धेरै गऱ्यौँ होइन, जर्नी पनि सुन्यौँ. अलिकति भनिदिनुहोस् न त, मदरहुडको कुरा गरिराख्दा कतिजना नानीहरू छन्, फ्यामिली कस्तो छ त्यो सुनौ न त इनुकाकोबाट.
0: सो मेरो चाहिँ जस्ट ओन्ली वान डटर फर नाउ. अर्को प्लानहरू चाहिँ केही पनि प्रोसेसमा छैन, बिकज वी आर भेरी बिजी. मेरो हस्बेन्ड पनि बिजी छ, म पनि बिजी छु. सो आई फिल लाइक टाइम चाहिँ एकदम दिनुपर्छ जस्तो लाग्छ है सेकेन्ड बेबी भयो भने. राइट नाउ नो. सो जस्ट वान बेबी छ. फ्यामिलीको कुरा गरौँ भने चाहिँ इट्स जस्ट नाउ मी, माई हस्बेन्ड and we have actually 9 cats and 1 dog.
1: Wow. I'm not just a chhota chhota thupre rahe cha ta 11 jana.
0: Yeah, 11 jana
1: in summer. It's like
0: yes,
1: you have 11 children to take care
0: yes.
1: of.
0: Yes, so actually sabai rescue gareko hero.
1: Rescued pet. That's yeah. so sweet.
0: Thank
1: who takes care of all those children?
0: Kosta busy schedule le bhayeko karan helper chai chha gharma. So she handles, she's been taking care of summer since birth, so she knows all the household, everything will she handle garcha.
1: So how does it feel like to be a pet parent and also to be a mom of summer?
0: One thing I've learned is affection. Eh? I've learned to be very affectionate, emotional also. Pets are ekdam dherai sikaunchha. They are the most energy huncha ni jun chai after a long day. Manchhele chai bhancha kasari pets haru eti dherai paleko haina. I feel like mala ta relaxing lagcha. When I go back home, I look at them, they're waiting for me with so much love and all that. Ma chai ekdam khushi lagcha ke tesari. Cats haru chai 9 jana ho. Versus meow, then actually it's Nanu and त्यहाँपछि Bob and एउटा rescue चाहिँ मैले fruit shop बाट गरेको. They are couple, काले र lemon भने. And then they had 4 kids. उनीहरूको चाहिँ Lucky, Coco, Tiger and Pintu. लास्टमा चाहिँ एक्चुली मेरो वेडिङ डे भइरहेको थियो एन्ड देन सडन्ली म चाहिँ रेडी हुँदै थिएँ, एक्चुली प्रेप गर्दै थिएँ वान नाइट बिफोर माई वेडिङ. आई गट म्यारिड आफ्टर ह्याभिङ माई किड है बाई द वे. अनि वेडिङ प्रेप गर्दै थियो, ठ्याक्क हाम्रो चाहिँ कस्तो टेरिस छ एन्ड देन देयर वाज दिस स्ट्रे क्याट अचानक आयो के. अनि त्यो चाहिँ मेरो लास्ट रेस्क्यु हो. एन्ड हर नेम इज फुन्जु.
1: भनेपछि त इनुका बोजु भइसक्यो रहेछ नि त.
0: यस,
1: टेक्निकली त यु आर अ ग्रान्ड मम. कुरा सुनिराख्दाखेरि चाहिँ द्याट कम्प्यासन, द्याट अफेक्सन टुवर्ड्स पेट. मान्छेले त राम्रो राम्रो कुरालाई मात्रै एक्सेप्ट एम्ब्रेस गर्छन्. आई मीन एज अ ह्युमन द्याट्स आवर नेचर द्याट वी ट्राई टु बी क्लोजर टु समथिङ द्याट इज रियली शाइनी.
2: श्रोता मित्रहरू, तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम हाम्रा छोरीहरू, आवर डटर्स 2.0. कार्यक्रममा अब भने पालो भएको छ मिठो साङ्गीतिक विश्रामको. डियर लिसनर्स, यु आर लिसनिङ टु द प्रोग्राम हाम्रा छोरीहरू, आवर डटर्स 2.0. नाउ इट्स टाइम फर अ सर्ट म्युजिकल ब्रेक.

0: 金陵旅馆以为很简单，有漂亮装潢，有服务，拍照发上网就可以。不够，金陵旅馆必须持有牌照。物业被用作无牌旅馆，经营者要负刑责和留案底，业主可能也要承担责任。客人想住得安心，就要选择持牌旅馆，符合安全要求才有保障。查询或举报，请浏览网页 hadla.gov.hk。
1: हाम्रो समाजको हर छोरीहरुमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरुको अनेकौं आभासहरु समेटिएको एउटा मीठो रेडियो कार्यक्रम हाम्रा छोरीहरु Our Daughters 2.0, जहाँ हामी समेट्नेछौं वहाँहरुको फरक फरक पृष्ठभूमिमा बाँच्नु भएका अनुभवहरु, जसले शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यम, खेलकुद देखि आजको आधुनिक आर्टिफिशियल इन्टेलिजेन्स सम्मको बृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरू सुन्नेछौ। रेडियो कार्यक्रम हाम्रा छोरीहरू Our Daughters 2.0, यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरूको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो।
2: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Chori Haru, Our Daughters 2.0. Hamra Chori Haru, Our Daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future for all.

0: श्रोता मित्रहरू, मिठो सांगीतिक विश्रामपछि कार्यक्रम हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 मा पुनः स्वागत गर्दछु। यस कार्यक्रम मार्फत छोरीहरूको विविध योगदान, उनीहरूको सम्मान र उज्जवल भविष्यप्रति समाजमा चेतना र बुझाइ विस्तार गर्नु यसको मूल उद्देश्य हो, जसले समाजमा समानता र सकारात्मक सोचको विकासमा योगदान पुग्ने कुरामा हामी भने विश्वस्त छौं। यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरियो। यो रेडियो कार्यक्रम हाम्रा छोरीहरूको अनुभव र कथाहरूलाई अरूको लागि पनि प्रेरणाको उज्यालो बन्न सकोस् भन्ने भावनाको साथ तयार गरिएको हो।
1: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को दशौं श्रृंखलामा हामीले आज इनुका राईज्यूलाई सुनिरहेका छौं। परिस्थितिले जस्तो सुकै चुनौती दिए पनि आफ्नो क्षमता र आत्मविश्वासमा विश्वास गरेर अघि बढ्न सकिन्छ भन्ने प्रेरणा उहाँको जीवनबाट आजको कार्यक्रममा सिकिरहेका छौं। आउनुहोस्, अझै पनि बाँकी कुराकानीलाई निरन्तर तपाईँको माझमा प्रस्तुत गर्दछौं। श्रोता मित्रहरू, यो भागलाई पनि निकै उत्साहका साथ सुनिदिनुहोला।
0: I really want to explore more on that. एउटा एकातिर व्यापार, अर्कोतिर चाहिँ अब माया होइन, कम्प्यासन, यो कुरा चाहिँ कसरी आयो त इनुकामा?
2: म चाहिँ सानैबाट नै त्यस्तो थियो, त म भेजिटेरियन हो, सो आई डोन्ट इट एनिमल्स, अल्सो भिगन चाहिँ भन्दैन, त्यहाँतिर चाहिँ नजाउँ, बट देन सानैबाट चाहिँ कम्प्यासन वाज अलवेज देयर। अनि अब तपाईँले भन्नुभयो नि अघि पैसाको, अब बिजनेस वुमेन भएपछि ब्लिङ ब्लिङ ब्लिङ त्यस्तोहरूमा, आई फिल लाइक देयर टू काइन्ड्स अफ बिजनेस गर्ने मान्छे। अब मलाई चाहिँ कसरी, मनी इज नट लाइक समथिङ आई विल सी एज, अफ कोर्स इट्स एसेन्सियल लाइफमा, मैले मेन बिजनेसमा छिर्नु भनेको चाहिँ एउटा कस्तो भने स्टेबिलिटीको लागि है, अनि एउटा चाहिँ मेनली फर माई डटर। So, उले चाहिँ कस्तो हुन्छ, एट सर्टेन एज वेन सी इज लाइक माई एज 30 समथिङ हुँदाखेरि चाहिँ सी डोन्ट ह्याभ टु ग्रेजुएसन कलेज जाने बेलामा भन्यो एक्जाम्पल होइन, त्यति बेला फन्ड्सहरूको लागि हाम्रो बाबाहरूले सायद लोन लिनुभयो होला या यु नो मर्गेजतिर समथिङ लाइक द्याट, दोज रिजन्स चाहिँ हो द्याट आइम लाइक इन टु बिजनेस। आई वन्ट माई डटर टु ह्याभ एभ्रिथिङ इन हर लाइफ। पैसा चाहिँ मैले त्यसरी ब्लिङ ब्लिङ टाइपले त्यसरी चाहिँ आई हेभ नट सिन द्याट वे। एक्चुली इफ आई मेक अ लट अफ मनी इन फ्युचर आई विल बी डुइङ मोस्टली च्यारिटी वर्क। मेरो एकदम सपना छ कि लाइक आई वन्ट टु डु एक्चुली अ किन्डर गार्डन, हाम्रो हङकङको नेपालीमा नाम चाहिँ अब त्यही मेरो छोरी र हाम्रै मम्मीको नाम राखेर एउटा किन्डर गार्डन गरोस्, अनि मेबी लाइक चिल्ड्रेनहरू स्पेसली यो हेल्परहरूको इफ दे हेभ चिल्ड्रेन एन्ड अल हुन्छ नि, अगेन मदरहुडमा आयो भने चाहिँ समटाइम्स लाइक हेल्पर्स गेट प्रेग्नेन्ट एन्ड अल
0: फर डोमेस्टिक वर्कर्स,
2: यस अल्सो फर देम के लाइक चेल्टर जस्तै त्यस्तो टाइपको पनि मैले सोचेको छ, बट अफकोर्स लाइक द्याट्स नट नाउ, फ्युचरमा इफ आई हेभ द मनी, या लाइक मनी चाहिँ मैले त्यसरी युटिलाइज गर्ने चाहिँ सोचेको छ है। सो इट्स डिफरेंट पिपल have different perspective money wise. Mero chai testo perspective ma cha, I want to help people, I want to help everybody, tesari cha
0: pura gari rakhda mala alikati. I really want to go back to Darjeeling. Aba kina bhanda hari chai, somehow we say that our present depends on our past, our roots, right? You have spent your childhood in the hills,
2: yes,
0: right?
2: Beautiful so, place
0: So is there any way, or is it somehow, I mean, is there any relationship between the place you have been brought up influences your mindset, your perspective and your way of looking at the world?
2: I think so, because Darjeeling kasto cha bhane, it's not, it's very different to Hong Kong. Hong Kong ma the hustle bustle ekdam huncha, lights everywhere and all. Darjeeling ma there's time to think, you know, things go slow, ke bistari chha, and then I grew up with my parents, so maybe I was like overthinker sanai bara ma ni sochthe hola like that. Darjeeling ma hurkera chai, like I said, I think the place le impact garyo hola ke
0: uta ko chiso pani chha ni da,
2: yeah yeah, the place has really impacted me how I am right now, you know. Ma chai tesa lagcha,
0: mero mummy le bhanunthyo ke pahila Darjeeling ko chiso hawa khaera po ho ki kya ho, manchhe haru pani herda pani ramro huncha, sipalu pani huncha, dherai kura haru janeko pani huncha Darjeeling tira ko manchhe haina, so just a context. I really want to add that kina malai Darjeeling ekdam man parne thau ho ke, ani bela bela ma ghumna gaira hunthyo ke pahila ma sano chhanda herin ko kura hai.
3: Dile agi charity ra community service ko bare ma kura garnu hudai thyo, future ma ta tapai ko dherai plans hola, tara present ko kura garda खेरि चाहिँ हाम्रो लिसनर्सहरूलाई नथा होला कि तपाईँ हाम्रै यहाँ हङकङमा अहिले एथनिकली डाइभर्स युथ्सहरूलाई पनि इम्पावर गर्नको लागि, तपाईँ जस्तै बिजनेस भेन्चर्सहरूमा इन्भल्भ गर्नको लागि धेरै अपर्च्युनिटिजहरू दिनुहुन्छ। सो म तपाईँलाई अर्को क्वेसन चाहिँ के सोध्न चाहन्छु भने, तपाईँलाई वाट मोटिभेटेड यु टु इम्प्लोय एन्ड ट्रेन एथनिकली डाइभर्स युथ्स इन यर वर्क भनेर दिदी?
2: Okay, so talking about the employment, I mean Nepali rich kasto chha ni, we are going to F&B life ma most of them ke youth hero bhanum na, mala chha tyo change garna man thyo. I think hamro store ma chha giving them an opportunity will help them like get confident, you know, it's a different work field bhayo, so Nepali hero dherai chha testo

0: गरेको छैन नि त कामहरू सेल्सतिर होइन त्यसरी. सो यङहरूलाई अहिले हाम्रोमा तिनजना स्टाफ छ, दे अल पार्ट टाइम, दे आर एक्चुली युनि स्टुडेन्ट्सहरू. आई फिल लाइक आइ एम गिभिङ देम अ प्लेटफर्म टु लर्न डिफरेन्ट भयो, सेल्स भयो, अल्सो लाइक दिनमा धेरै मान्छेहरू भेट्छ नि त. एन्ड वेन यु मिटिङ अ लट अफ पिपल यु एक्चुली ग्रोइङ यर सेल्फ कन्फिडेन्स, तिमी कसरी बोल्नु सक्छ, त्यसरी इम्प्याक्ट भइरहेको छ कि है आई डोन्ट नो. तर आई हेभ सिन देम ग्रोइङ, अहिलेको कतिजना चाहिँ अब वी बिन अलमोस्ट अ इयर एन्ड आई हेभ सिन ग्रोथ इन देम. अहिले उनीहरूले मजाले ह्यान्डल गर्छ कस्टमरलाई, वेन आई एम नट देयर एन्ड अल द्याट. दे हेभ लर्न हाउ टु बी लाइक पङ्क्चुअल, टाइमहरू पनि म्यानेज गर्न सकेको छ, त्यस्तैहरू भइरहेछ. एन्ड आई अल्सो टिच देम लाइक सानैबाट चाहिँ कसरी मनी आफूले ह्यान्डल गर्ने त्यसरी पनि
1: फाइनेन्सियल म्यानेजमेन्ट.
0: यस यस, फाइनेन्सियल म्यानेजमेन्ट चाहिँ हाम्रो चाहिँ सानैबाट एकदम सिकाउनु पर्छ क्या त्यसरी. आई फिल लाइक आई एम स्टिल भेरी लेट इन दिस वान, तर मैले बुझाइसकेँ भनौँ न. यस्तो कुराहरू चाहिँ उनीहरूलाई मैले सिकाउँछ होइन. एन्ड देन मेन थिङ चाहिँ कसरी आई टिच देम सेल्फ लभ. इफ यु लभ यर सेल्फ यु क्यान गेट एनिथिङ यु वान्ट इन यर लाइफ. सो दे आर डुइङ द्याट जब होला आई होप सो.
2: Dear listeners, you are tuned into our community radio program Hamra Choriharu, Our Daughters 2.0. This show aims to raise awareness about the individual's contributions of our daughters, honor their place in society and inspire a brighter future for them.
3: Shrota mitraharu, tapaiharle sundai hununcha karyakram Hamra Choriharu, Our Daughters 2.0. Choriharuko yogdan, samman ra ujjalo bhavishya prati samajma chetana failaunu yas karyakramko uddeshya raheko cha.
2: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को दशौं श्रृंखलाको यो दोस्रो भागमा इनुका राईज्यूको आफ्नो कुराहरू सुनिरहेका छौं. अझै पनि हामी उहाँको अन्य धारणाहरू सुन्दै जाने नै छौं. बाँकी कुराकानीलाई पनि सुन्न नभुल्नु होला.
1: Yeah, follow-up question, eh? You've spoken about financial management skills, right? Mm-hmm. I really would like to ask you, if you can share with our listeners who are listening to you, what are the core things or what are the most important things for anyone when they think about financial management? Ab te samjhine bittikai ke kura haru chai hunai parne huncha, kati ko disciplined hunu parcha ta financial management ko kura garda kheri.
0: I think main ta abo kasto bhane age anusar bujhincha finance haru haina. Malai kasto lagcha भने वेन यु आर अर्ली इन यर लाइफ यु डु द स्पेन्डिङ, आफूले इन्जोय गर. वेन यु इन्जोयिङ मेकिङ मिस्टेक्स बल्ल चाहिँ अनि आफूलाई थाहा हुन्छ कि ए पैसा गयो अब के गर्ने भनेर. आई हेभ लर्न्ड इट लाइक द्याट वे. सो इभन आई केम फ्रम अ मिडल क्लास फ्यामिली, अन्त एक्चुली मेरो सेकेन्ड बिजनेस है बाई द वे, यो सेकेन्ड हो मेरो. अनि आई स्टार्टेड फर्स्ट वान वाज 24 इयर्समा. सो 24 इयर्सबाट मैले चाहिँ पैसा चिनेको. मलाई चाहिँ कस्तो लाग्छ भने आई थिङ्क सेभिङ्स चाहिँ एकदम गर्नुपर्छ.
1: इनुकासँग कुराकानी गरिराख्दाखेरि तिम्रो व्यवसाय को कुराहरू गर्यौँ, परिवारको कुराहरू गर्यौँ, धेरै कुराहरू बुझ्न पाइरहेका छौँ होइन. एउटा सानै उमेरमा कसरी रेस्पोन्सिबिलिटिजहरू लिइरहेका छौँ र अरूहरूलाई पनि सँगसँगै सिकाइ पनि राखेको छौ. आई थिङ्क दिस इज समथिङ वी रियली हेभ टु चेयर. खुसी हुनुपर्छ र होइन तिमीलाई हामीले एकदमै ठुलो ताली पनि बजाइदिनुपर्छ होइन. वी आर सो प्राउड अफ यु द्याट यु नो यु आर बिइङ अ मम एन्ड देन डुइङ अल दिस थिङ समथिङ यु नो वी पिक्चराइज लाइक एउटा फिमेल फिगरमा हुन्छ नि त. आमाको कतिवटा हात 16-17 हात दिमाग देखाउँछ नि त. आई थिङ्क यु रियली फिट इन टु द्याट पिक्चर वेयर यु आर ब्यालेन्सिङ पर्सनली एन्ड प्रोफेसनली विथ यर ड्रिम्स एन्ड गोल्स. द्याट्स सो ब्युटिफुल एन्ड वन्डरफुल. आई थिङ्क समथिङ द्याट वी हेभ टु लर्न फ्रम यु एन्ड फर आवर लिसनर्स दे क्यान बी रियली इन्सपायर्ड फ्रम यर स्टोरी.
4: दिदीको इन्सपिरेसन सुन्दाखेरि चाहिँ मलाई सोध्नु मन परेको कुरा चाहिँ, तपाईँले सानैदेखि तपाईँको एउटा ड्रिम त थियो नि त है, त्यो ड्रिम फलो गर्नुको लागि तपाईँले स्ट्रगल गरिराख्नु भएको थियो. तर तपाईँको जर्नीमा चाहिँ तपाईँको फ्यामिलीको सपोर्ट र एक्सपेक्टेसन्सहरू चाहिँ कस्तो थियो होला नि, यो कुराको बारेमा थोरै केही बताउन सक्नुहुन्छ?
0: एक्चुली फ्यामिली सपोर्ट भन्दाखेरि पनि हस्बेन्डको सपोर्ट चाहिँ धेरै थियो. हि सपोर्टेड मी फ्रम डे वान. उसलाई मैले एनी आइडियालाई ओ आज यो गरौँ न एभ्री डे हुन्छ भनिरहेको हुन्छ होइन. फ्यामिलीहरू चाहिँ कस्तो छ भने आवर नेपाली कल्चर वी आर स्टिल गेट डेभलपिङ इन मेनी एस्पेक्ट्समा के. सो दे डोन्ट अन्डरस्ट्यान्ड बिजनेस भनेको चाहिँ उनीहरूले एकदम सजिलो त्यसरी लिन्छ के. माई पेरेन्ट्स दे आर भेरी गुड पेरेन्ट्स होइन, उनीहरूले बुझ्छ बिजनेसहरू. बट देन सपोर्ट चाहिँ मलाई मोस्टली फ्रम माई हस्बेन्ड नै पायो. हि इज द की पर्सन इन माई लाइफ, हि इज माई बेस्ट फ्रेन्ड. उसले एभ्री टाइम मोटिभेट गरिरहेको हुन्छ. हि आस्क्स मी एट द एन्ड अफ द डे आज कस्तो भयो के भयो एनी न्यू प्लान्स and all that. So this girl, I'm very thankful to have a beautiful and charming husband. Mm-hmm. Bonham, family wise, say like they're supportive. Of course, unaru happy, so they're proud of me, of whatever I've done in my life. But then aru ko family aru kura gari man, I think this is still an issue to face. Ke or kura gari wala issue wo jasto lagcha hai malai chai. They really support gardena ke business aru chai. E kina business gareko baru eta kaam gar. So especially when you're not making money, huncha ni, when you're not having profits, tyeti bela auncha ke question aru chai. Maile bhaneko thie ni timlai. Yesto huncha. Yeah, like that. Yeah. Aghi maile bhane ni, this is my second business. My first business chai, I started when I was 24, 10 years ago. Airbnb, tyeti bela chai guest house ko business gareko thie maile. And then I rented 30 rooms. Sublet gareko maile chai online ma. Diyo, tourist aunthyo desari. Siyana young age, 24 thiyo. Tyeti bela chai, when I opened the business, everybody was supportive. Abo sano gariyo eta uta. But then I failed because of the COVID protest le garda ta thuro impact bhayo ta tourist industry ma. So I had to close down and dherai laganiharu pani sabai gayo. Those times ma chai kasto huncha bhane they should understand. Maile chai dherai if I had not done that, I'm not going to be this inuka. Aile jun chai ma chu ni testo hune thiyena hola. Maybe I would be still waitering or I don't know, maybe doing other jobs. So I'm very thankful for that experience. Dherai chai mala strong banayo ani tapai support ko kura I feel like main thing aapno mindset it's you, it's only you first ma titiyo
1: aafu boli hunu paryo first you have to have that mindset and strong determination baki kura haru chai thapindai jane ho plus having a supportive partner will be like a plus value point, addition haina abo bhanda khari chai euta ramailo kura sodnu man paryo haina abo support ko kura garyo husband le pani aara kura kasto bhayo ramro bhayo ki bhayena suni dida matra khushi lagcha ki aru ke garda hin khushi lagcha what really you know think makes you to be grateful for having a right partner, like what are the qualities, how he inspires you or how he motivates you or supports you in your dream?
0: First of all, say kasto bhane friendship hunu paryo hamro relationship ma. He is my friend, mero dherai sathi haru chha haina, and I hang out with him all the time. Friendship say understanding testo haru chha ekdam key element, okay, that's in him. I've known him for a long time, actually when I was 18 and he was 18 like that. So tesari chai kasto huncha main chai hamro friend communication chai ekdam strong cha. We communicate very adult way ma, dherai tyo jhagra haru testo type haru gardaina ke, sit down and talk and then we plan like that. He and me hamro conversation chai jaile pani business and how we can grow, kasari hami abo next 5 years ma ke gariraako huncha testai matra kura haru pray huncha ke hamra ma chai. I'm very lucky honestly, and I think he's lucky too to have me. Ula matra tarif na garau, he is lucky to have me also. So yeah, we balance each other bhanum na tesari.
1: So somehow a message for us, I mean for the young people out there, bhanepachi sambandha parivar le pani aafno success lai determine garcha haina, aafno nikat aafno closest manche sanga ko relationship le pani really nurtures your dream, your life
0: actually.
1: And somehow I really find it interesting that two of you sit together, plan together, feel together, succeed together, grow together, and it's so lovely to hear
4: eti dherai kura share garnu bhayo didi tapaile hai euta side ma tapaiko personal life अर्को साइडमा तपाईँको प्रोफेसनल लाइफ ब्यालेन्स गरिराख्नु भएको छ, कतिवटा च्यालेन्जेसहरू तपाईँले पार गरेर आउनु भएको छ अहिलेसम्मको यो पोइन्टमा. तर मलाई एकदमै सोध्नु मन परेको चाहिँ तपाईँको लाइफमा चाहिँ कुनै एउटा इन्सपिरेसन या त एउटा पर्सन या त कोही चिजै भए यस्तो कुनै एलिमेन्ट छ होला तपाईँको लाइफमा जुनले तपाईँलाई दिनदिनै इन्सपायर गर्छ या कुनै एउटा पास्ट एक्सपिरियन्सको बारेमा भन्न सक्नुहुन्छ होला?
0: एक्सपिरियन्स भन्दा देयर इज अ पर्सन दैट आई लुक अप टु, शी एन्ड मी वी आर एक्चुअली द सेम एज, बट देन she has achieved so much in her life. U pani Hong Kong mai hurkeko poreko keti ho. I think most of you already know usko naam chai Ji Deepa ke. Yes, you know her. Yeah, so mala chai I see her and I want to learn from her, because kasto ni hami euta euta type ko jasto hami abo ethnic minorities kura gardaisa ni Hong Kong ma. I think she is one of the first women who has done a lot in Nepal ma, UK ma, you know, abo
1: I think usko, she is now international.
0: Yes, yes. Yeah. And then I think like tesari chai abo ule cosmetics ma रहेछ भने मेबी हाम्रो चाहिँ अब क्लोदिङमा लाइक द्याट वी सुड हेभ मोर पिपल लाइक द्याट हुन्छ नि. त्यसरी चाहिँ आई लुक अप टु हर अनेस्टली, सी इज अ फ्रेन्ड अफ माइन, तर मलाई चाहिँ आई सी हर एज एन आइडल, लाइक उसले कसरी गरेछ, आई वान्ट टु बी लाइक द्याट पर्सनको कुरा गर्यो भने चाहिँ ऊ हो.
1: थ्याङ्क यू. आफ्नो साथीको बारेमा यति राम्रो कुरा होइन आफ्नो हस्बेन्डको बारेमा होइन आफ्नो नाति नातिना छोरा छोरीको बारेमा कुराहरू सेयर गरिदिएकोमा खुसी लाग्यो है. अब यो कुरा गर्दा गर्दै कुरा अन्तिम अन्तिम आइसकेका छौँ होइन. यो अलमोस्ट वाज द एन्ड अफ आवर कन्भर्सेसन. आई रियली लाइक टु आस्क यु, डु यु ह्याभ एनी मेसेजेस फर आवर एथनिकली डाइभर्स डॉटर्स मदर्स हु आर लिसनिंग टु यु, एनी इन्सपिरेशनल थिङ अर एनीथिङ द्याट यु लाइक टु शेयर विथ देम?
0: आई विल टेल द पिपल, सबै हाम्रो मम्मीजहरू, हुएभर आर लिसनिङ, टु प्लिज किप ड्रिमिङ, हार नखानु होइन. किनभने हामी चाहिँ प्राय यहाँ हङकङमा लाइफ कस्तो छ भने यु हेभ टु अर्न, साइकलमा छ नि त त्यसरी. एन्ड मेनी अफ अस वी डोन्ट टेक द करेज टु फलो आवर ड्रिम्स, चाहे डान्सिङ होस्, पेन्टिङ होस्, वाट एभर, त्यो हामी फलो गर्दैन किनभने हाम्रो रेन्ट तिर्नुपर्छ यताउता. म पनि त्यही सिचुएसनमा थिएँ, बट आई फिल लाइक वान्स यु गिभ इन इट विल कम स्लोली, अफकोर्स हार्डवर्कले. सो आई टेल अल, मेरो चाहिँ एउटा मेसेज छ भने चाहिँ लाइक प्लिज ड्रिम गर्नुहोस् होइन, एउटा आर्ट चाहिँ गर्नु. इफ यु फेल इट्स ओके, देयर इज अगेन अनदर चान्स जस्तो लाग्छ. जस्ट किप ड्रिमिङ एन्ड फलो यर ड्रिम्स, देन लाइफमा ह्याप्पी हुन्छ क्या त्यसरी. बिकज इफ यु आर लाइक लिभिङ सो मेनी थिङ्स बिहाइन्ड, टाइम त गइरहेको हुन्छ, एन्ड देन यु रिग्रेट, त्यसरी लाइफ जान्छ. सो डोन्ट वेस्ट द्याट लाइफ जस्तो लाग्छ है मलाई चाहिँ.
1: थ्याङ्क यू फर दिस मेसेज.
0: हुन्छ दिदी, थ्याङ्क यू.
1: अब यो मेसेज सँगसँगै मैले एउटा अन्तिम प्रश्न सोध्न चाहे होइन. अहिले त भर्खरै मेसेज हाम्रो मदर्स डटर्सहरूलाई दियो होइन. सो नाउ आई लाइक टु आस्क अ भेरी पर्सनल क्वेसन, विच इज वाट वुड यु लाइक टु टेल युर 18 इयर ओल्ड सेल्फ इफ यु लुक ब्याक?
0: ओके, मलाई यो क्वेसन मन परिरहेको थियो होइन, किनभने सानोमा चाहिँ आई थिङ्क आई विल जस्ट से कस्तो भने, मेक ए सर्ट है, आई एम भेरी प्राउड अफ हर. अनि जे छ जस्तो छ, आई हेभ स्टिल लट अफ थिङ्स टु डु इन माई लाइफ, तर एटलिस्ट सर्टेन अमाउन्टमा त अचिभ गरेको छ जस्तो लाग्छ मलाई चाहिँ. सो आई एम भेरी प्राउड अफ द्याट लिटल गर्ल, उसले सानैबाट ड्रिम गरेको चाहिँ, सानो सानो कुराहरू चाहिँ अब यो 35 वर्षको केटीले गरिरहेको छ भनौँ न. सो आइ एम भेरी ह्याप्पी. इफ आई हेभ टु चान्स पायो भने चाहिँ आइम गन हग हर एन्ड देन जस्ट प्याट हर ब्याक एन्ड से गुड जब भनिन्छ त्यसरी. सो आइ एम प्राउड अफ द्याट लिटल गर्ल, सानो इनुकासँग चाहिँ भेरी खुसी छु म.
1: एन्ड वी अल आर प्राउड अफ यु इनुका फर द थिङ्स दैट यू आर डुइङ. इट्स रियली अमेजिंग दैट यु हैव बीन डुइङ अ ग्रेट जब एन्ड वी आर सो प्राउड अफ यु टु सी योर नेम एन्ड योर लेबल इन हङकङ्स यु नो मैप. इट्स सो ब्यूटिफुल सीरियसली, ऑल्दो इट्स वेरी स्मॉल, इट्स जस्ट अ बिगिनिंग, बट आई थिंक दैट्स द स्टार्ट ऑफ अ लॉन्ग जर्नी. सो वी रियली विश यू लॉट्स ऑफ सक्सेस, प्रॉस्पेरिटी, हैप्पीनेस, ड्रीम मोर, एंड देन आई होप फ्रॉम टुडेज कन्वर्सेशन आवर लिसनर्स इवन अस वी विल एड ऑन टू सम यू नो कलर्स इन आवर ड्रीम, राइट अनुशील?
4: सो
1: थैंक यू सो मच फॉर जॉइनिंग अस इनुका टुडे. थैंक यू फॉर योर शेयरिंग, इट वॉज लवली हैविंग यू टुडे इन आवर कन्वर्सेशन इन आवर एपिसोड. थैंक यू सो मच.
0: थैंक यू फॉर गिविंग मी दिस अपॉर्चुनिटी. मलाई एकदम रमाइलो लाग्यो, मजा आयो कुराहरू गर्नलाई. सो थ्याङ्क यू सो मच टु दिदी एन्ड भाइ अल्सो. थ्याङ्क यू सो मच.
2: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 दशौं श्रृङ्खलामा इनुका राईज्यूको निकै गहन, आज अर्थपूर्णसँगै निकै थुप्रै रोचक कुराहरू पनि हामीले सुन्न पायौं. इनुका राईज्यूको जीवनबाट सिक्न सकिने सबैभन्दा ठूलो कुरा भनेको संघर्षलाई हारको रूपमा होइन तर परिवर्तनको सुरुवातको रूपमा हेर्न सक्नु हो. पुरुष प्रधान सोच र सीमित अवसरको बीचमा हुर्किएर पनि उहाँले आफ्ना भविष्य आफै निर्माण गर्ने साहस गर्नुभयो. जीवनमा जिम्मेवारी बढ्दै जाँदा धेरै मानिस आफ्ना सपना त्याग्छन् तर उहाँको मातृत्वलाई नै आफ्नो शक्ति बनाएर आत्मनिर्भर बन्ने बाटो उहाँले रोज्नुभयो. यसले हामीलाई परिस्थिति भन्दा ठूलो कुरा आफ्नै सोच, दृढता र निर्णय हुने रहेछ भन्ने सन्देश पनि आजको कार्यक्रमबाट हामीले प्राप्त गर्दछौं. त्यसै गरी उहाँको यात्राले सफलता केवल व्यक्तिगत उपलब्धिमा मात्रै सीमित हुँदैन भन्ने कुरा पनि सिकाउँदछ. आफ्नो परिवारलाई सहयोग गर्ने साथै विभिन्न पृष्ठभूमिका युवाहरूलाई अवसर, प्रेरणा र मार्गदर्शन दिनु उहाँको नेतृत्वको सुन्दर पक्ष हो. साँचो सफल व्यक्ति त्यो हो जसले आफू अघि बढ्दै गर्दा अरूलाई पनि सँगै उठ्न प्रेरित गर्दछ. इनुका राईज्यूको कथा साहस, आत्मसम्मान, जिम्मेवारी र समुदायप्रतिको प्रेरणादायी उदाहरण पनि आजको कार्यक्रमबाट हामीले सुन्न र सिक्न सक्दछौ.
3: श्रोता मित्रहरू, हाम्रा छोरीहरूको आभास र कथाहरू अरूहरूको जीवनमा प्रेरणा र उज्यालोको प्रकाश बन्न सकोस् भन्ने उद्देश्यको साथ तयार गरिएको रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 आजको श्रृङ्खलाको अन्त्यतिर आइसकेका छौँ. यहाँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया यहाँहरूले रचनात्मक सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला। प्रतिक्रियाको लागि सीआईबीएस को पेजमा तपाईहरूले दिन सक्नुहुनेछ।
2: अर्को हप्ता यही समय अर्को प्रेरणादायी छोरीको फरक पृष्ठभूमिमा बाँचेको कथा लिएर फेरि पनि भेट्ने वाचा गर्दछौ। मदरहुड गेव हर स्ट्रेन्थ नट लिमिट्स, यानि कि मातृत्वले उनलाई सीमित होइन अझ बलियो बनाउँछ भन्ने मूल उत्साहजनक सारका साथमा आजलाई भने सम्पूर्ण कार्यक्रम उत्पादन समूहबाट बिदा माग्दै सबैसँग बिदा हुन चाहन्छौ। यहाँको हर समय सुखद रहन्। नमस्ते।